संसार दा आना जाना तो बड़े है, पर इस आउण तो बाद जान दे समय नवेड़ा सच ते होना है। सदा रहने वाले वाहिगुरु अकाल पुरख असी रोज पढ़ने, कूड़ राजा, कूड़ परजा, कूड़ सब संसार, क्योंकि रहना जो नहीं, जेड़ा आज है कल नहीं होगा, जो आज तो 100-200 वरे पहला सी ओदे बारे पढ़ते सुन दे, कदे यकीन आउंदा कदे नहीं आउंदा, और बहुत कुछ ऐसा भी है जिदे बारे लिखिया भी नहीं गया, असी कुछ सुनते भी नहीं, कुछ कह भी नहीं सकते, बहुत कुछ संसार ते ऐसा ही होया जिदी कोई निशानी बाकी नहीं है, जिदी निशानी भी कोई नहीं, जिक्र भी कोई नहीं, उन्हूं सच कवे कहोगे। और होर चार दिनां नूं जिहड़ियां निशानियां साडे कोल पिछले इतिहास दीआं कायम ने, हो सकदा है ना रहण, आउण वाला युग जिस वेले असी गल्लां करिए कहण इह झूठ है, इह मन्नण विच नहीं आउंदा, जो कल सी अज झूठ हो गया, जो अज है कल झूठ हो जाएगा, ओदे बारे धन गुरु नानक कहिंदे ने, कूड़ राजा, कूड़ परजा, कूड़ सब संसार, कूड़ मंडप, कूड़ माड़ी, कूड़ पैसन हार, कूड़ सोयना, कूड़ रूपा, कूड़ पहनन हार, कूड़ काया, कूड़ कपड़, कूड़ रूप अपार, कूड़ मियां, कूड़ बीबी, खप होए फार, कूड़ कूड़े नेह लगा, विसरिया करदार, गलत हो गया काम, कूड़ नाल मोह पा लिया, कूड़ नाल नेह पा लिया, जो रहण वाला सच सी ओदी संभाल ना कीती, ओनू चेते ना कीता, विसरिया करदार। महाराज सचेत कराउंदे ने, किस नाल की चाहे दोस्ती, जो तुर गया ओदे नाल दोस्ती, कि जो रहना है, जो है मौजूद है, जिसने अगे भी रहना, ओदे नाल प्यार, के जो तुर गया ओदे नाल प्यार, जो छड गया ओदे नाल प्यार, अज एक छड गया, और जो छड गया है ना, एक इशारा, कुछ संकेत दे गया। एक महापुरुष ने बड़ी प्यारी गल कही, वो कहिंदा हर बच्चा जो माता दे गर्भ तो जन्म लैंदा है, एक सूचना लैके पैदा हुंदा है कि मैं मरन वास्ते आया, वरे गंढां बीतदियां जांदियां ने, दिन बीतदे जांदे ने, बच्चा वड्डा हो रहा है, लेकिन कबीर जी कहिंदे ने दूजे पासों भी गिण लै, उधरों भी वेख लै, जननी जानत सुत वड्डा हो, तां मां कहिंदी पुत्र वड्डा हो रहा है, पर कबीर दीआं अखां होर पासों वेखदियां, वो कहिंदे ने इतना को ना जाने जे दिन दिन औध घटत है, ये तां जिंदगी घट रही है, जितनी आयु लिखा के लियाया उहदे विचों जिहड़ी ए उमरां असीं गिण रहे हां वड्डे होण दी, उन्नी घट गई है, बाकी थोड़ी रह गई, मरना नेड़े आउंदा जा रहा, ते जिस दिन मरना आ ही जांदा ना, उह चाहे बाल अवस्था विच आ जावे, क्योंकि महाराज ने स्पष्ट कह दिता है इस संबंध च कोई बंदिश नहीं है, न बारक न जोबन है न बिरधि कछ बंद, ओ बेरा न बूझिए जा आए परे जमफंद, बारे बूढ़े तरुणे भैया सब हूं जम लै गई है रे, सानू पसंद हो सकता है, जवान चंगा लग सकता है, बच्चा चंगा लग सकता है, बुजुर्ग का सत्कार हो सकता है, साडियां अखां अपने अपने हिसाब नाल किसे नूं चंगा समझदियां ने, किसे नूं माड़ा समझदियां, लेकिन जम नूं सारे ही चंगे लगदे, जदों जिन्हों वो जो चंगा लगता लैके तुर पैंदा, सब हूं जम लै गई है, वह वड्डा हो रहा है, कबीर जी कहिंदे ने नहीं उधरों छोटा हो रहा, ते जिस दिन वह छोटा हुंदा हुंदा पूरा हो जाता है, ते साडे आम तौर ते कह दिंदे ने समाज च, कहिंदे ने पूरा हो गया, फलाना पूरा हो गया, मर गया नहीं कहिंदे, कहिंदे पूरा हो गया, भाव मौत दा समा जो उन्हूं मिलिया सी, मौत तक दा समा, जीवन तो मौत तक दा समा, उहदा समा पूरा हो गया, हालांकि पूरा होना तां सी जे पूरे वाहिगुरू अकाल पुरख दे नाल रचिया हुंदा, जिंदगी सफलतावां नाल भरी हुंदी, जिंदगी आनंद नाल भरी हुंदी, जीवन नाम नाल भरपूर हुंदा, भगती ते नेकी नाल सेवा नाल भरपूर हुंदा, ते कहिए ये बंदा पूर्ण होके गया, पूर्ण मनुखा वांगू जीवे, पर नहीं, बहुत घट ऐसे हुंदे ने जिहड़े वाकई सफलता वाला जीवन जीउंदे होए जांदे ने, नहीं तां अधूरा जीवन बतीत करके ही बहुत तुर जांदे, और ये पूरा जीवन कोई कई बार जवानी तो पहला पहला ही पूर्णताइयां नूं प्राप्त हो जांदे ने, ते कई जिहड़े ने सैवरियां दी उमरां पा के भी अधूरे दे अधूरे ही रह जांदे ने, क्योंकि कीता ही कुछ नहीं, पर नहीं असीं समझने जिंदगी दे दिन पूरे हो गए, कहिंदे आ बंदा पूरा हो गया, हर वो बाल जिहड़ा जन्म लैंदा है मौत दा मूंह पूरा करन वास्ते, मौत दा समा पूरा करन वास्ते जन्म लैके आया, ते समा वो मौत दा पूरा कर रहे,
ہو جائے گا تے جس دن موت دا سما پورا کر کے تر جاندا ہے ایک گل ہے سنکیت دے جاندا ہے ایک گل کہہ جاندا ہے پاویں اعلان نہ ساڈے کناں چ پیندا ہوئے لیکن ایک گل ساڈی سمجھ آ جاوے وہ کہندا ہے میں چلیا تسی تیار رہنا ایک چال ہے ایک چال سے سب اپنی وار واری لگی ہوئی اور یہ واری اس طرح دی ہے سنسار دی ویوت وچ بھی کئی واری واریاں لگدی ہیں لائن لگ جاندی کیوں لگ جاندی پر اوتھے بندہ ایک پاسے سر کر کے ویکھدا کہ 70 بندے کھڑے نے کہ 80 کھڑے نے انہاں تو بعد میرا نمبر ہے اوتھے واری دی گنتی دا پتہ لگ جاندا لیکن جیڑا اے مارس دے پاسے نے کہہ دتا جو آیا سو چل سی سب کوئی آئی واری ہے پر اے واری دا پتہ کوئی نہیں لگدا اے واری دا نمبر مالک نے اپنے ہتھ رکھے کس تو بعد کس نے جانا کنیا تو بعد کنوا نمبر ساڈا اے نہیں پتا ہے واری لگی ہوئی لیکن اس واری دی گنتی دا پتا مالک نو آپ نو پر اے پکی گل ہے کہ واری بنی ہوئی ہے اس واری انسار جانا ہے کہ جنہیں چلن جانے ہاں سے کیوں کرے وتھار جنہوں پتا ہے کہ جانا ہے وہ پھر سنسار دے پسارے چ اپنے من نو نہیں پسار دے سنسار دے وستار وچ اپنے من نو کھلار نہیں کھنڈا نہیں دیندے بلکہ من نو تا پربھو چرنا چ جوڑ دے نے اونا دا انت سچے واہگرو اکال پرخ نال جڑے ہون کر کے اونا دا سچ تے نبیڑا ہوندا ہے اونا نو واہگرو اکال پرخ بخش کے اپنے وچ ملا لیندا ہے پھر اونا دا سنسار تے پھیرا پاؤن دی ہور لوڑ نہیں رہندی اونا جانا مک جاندا ہے گرو کے ہو کے گرمکھ ہو کے اونا نو وڈیائیاں تے مان ملدا ہے رے رے در کہے کہے نہ کو آو بیٹھ آدر شبھ دیو وہ مہلی پاویں توں باسا جنم مرن نہ ہوئے بناسا وہ سچے رنگ راتے سچے واہگرو اکال پرخ دے رنگ وچ رتے ہوئے سہج سہج جیون بتیت کردے سہج نال بھرپور ہوئے ہوئے سہج وچ سمائی کر کے انہاں نوں سچا واہگرو اکال پرخ چنگا لگدا ہے واہگرو نوں وہ چنگے لگدے نے سچے نوں من وچ وسا کے شبد وچ رتے ہوئے انت انہاں دا فیصلہ انہاں دی چنگی کرنی کر کے چنگا ہوندا ہے مہاراج کہندے نے نانک نام رتے سے سچ سمانے بور نہ پوجل پھیرا او کتے انہاں دی ریس کریے جڑے مرکے پوجل دے پھیرے واسطے نہیں بنائے گئے بلکہ جڑے بنائے گئے نے تے انہاں نے جیون بنایا جیون بنا کے جیون نو سچ نال جوڑے ہے سچے نال جوڑے ہے انہاں دا بہر نہ پھجل پھیرا انہاں دا آونا جانا مک جاندا ہے جینا بھی انہاں دا ہے جانا بھی انہاں دا ہے آؤ ایسے لوکاں دی پریرنا لے کے جیون نو اکھاں کھول کے ویکھیے جان نو بھی اکھاں کھول کے ویکھیے جین تے جان دا قدر پائیے مل پائیے اور جان دی تیاری کریے جیون نو سفلا کریے